0: غلط پکڑ جائے گا پروگرام, لیکن چونکہ ہمیں اپنی ذات سے مطلب ہے, ہم سدھر گئے تو سوسائٹی سدھر گئی. کیا کبھی ہم نے ایسا سوچا ہے؟ جی بالکل, سیلفشنس کے حوالے سے بھی دیکھنا ہے ہم نے. اس سے پہلے ہم نے انٹیلیجنس کے حوالے سے دیکھا, اور الٹریسی جسے کہتے ہیں کہ جو جسے میں نے لفظ وہ اردو کا جہالت کی جو سینس میں ہے, کس زمرے میں ہے, ایک وہ آپ کو میں نے ساری اس کی ڈیفینیشن سب کچھ آپ کے سامنے رکھا کہ قرآنی حوالہ بھی دے دیا, خود کو بھی اس کٹہرے میں دیکھا پرکھا جانا, پھر ریزلٹس کیا ہوتے ہیں, کانسیکوینسز کیا, ہم اس کے خود ذمہ دار رسپانسیبل ہوتے ہیں کہ نہیں ہوتے ہیں, یہ اس کے ساتھ پھر آ گیا جی مطلب پرست. سیلفشنس کیا ہے جی, ڈیپ ڈاؤن ڈیفینیشن اور خود پہ اپلائی, یہ جب ہم یہ چیزیں اپنے اوپر ان کی ان کو اپلائی کرتے ہیں, اپنے آپ کو دیکھتے ہیں, تو پھر اگر پوری سوسائٹی پورے جو میں کہتی ہوں اوور آل جو ہے ماحول میں یہ چیزیں ڈیولپ ہو جائیں نا, اور ان کے اوپر ہم سوچنا شروع کر دیں, زندگی بڑی خوبصورت ہو جائے گی جی. بہت خوبصورت بنانا ہے انشاءاللہ تعالی زندگی کو, اور مجھے الحمدللہ بہت دفعہ اللہ کا شکر ادا کرتی ہوں جو خود کے بہت اچھے خوبصورت سے بیج بوئے ہوئے ہوتے ہیں, بھائی جب ان کے فروٹفل ریزلٹس جب ملتے ہیں اللہ کا بہت شکر ادا کرتی ہوں. باقی بھی باتیں ہوتی رہیں گی آفٹر دا بریک.
1: UK, this is Bradford Asian Radio.
2: And the winner is...
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: اوف, اتنی پیاری پیاری کھڑکیاں اور دروازے, کیا ہی چوائس ہے آپ کا؟
6: یہ چوائس ہمارا نہیں, یہ تو کمال ہے, فرسٹ چوائس ونڈوز یورکشائر کا,
5: جو کہ پائیدار, مضبوط, خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
6: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
5: فرسٹ چوائس
6: 106 لسٹر ہلز بریڈفورڈ BD71JL.
5: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے, آج ہی فرسٹ چوائس کا نمبر ملائیے
6: 01274317644.
7: کوالٹی, ویلیو, اسٹائل اینڈ سیکورٹی, یور نمبر ون چوائس, فرسٹ چوائس ونڈوز یورکشائر.
8: Sheffield Mellor CIC presents DeciFest Sheffield Mellor 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8pm. A family fun day for the whole family with funfair, food stalls and Mellor shopping. Featuring live performances from Lemba Husseinpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
6: آؤ اصل سونے کے زیورات کے لیے دبئی چلے.
0: مگر دبئی کا ٹکٹ تو ہم نے لیا ہی نہیں.
6: ارے پگلی, اب دبئی بریڈفورڈ میں ہی آ گئی. جی ہاں, دبئی جیولرز نے وائٹ ابے روڈ پر پیٹرول اسٹیشن کے پاس خوبصورت زیورات کا شاندار شو روم کھول دیا ہے.
0: جھل مل کرتے کانٹے, بالیاں, کنگن, گلے کے ہار 22 اور 24 کیرٹ گولڈ میں تیار.
6: ٹاپ کوالٹی, بہترین سروس, اوپن 7 ڈیز.
0: 30 ویٹلی ہل بریڈفورڈ BD8 8NG. فون 01274 477 2577.
6: دبئی جیولرز. وائٹ ابی روڈ پر دھماکے پہ دھماکہ, پیٹرول اسٹیشن کے بعد اب پیش خدمت ہے بخاری سپر سٹور, جس کی سستی قیمتوں کا ہے ہر طرف چور. ہول سیل پرائسز ڈائریکٹ ٹو دا پبلک, آٹا, چاول, دالے, مسالہ جات, روزانہ تازہ سبزیاں اور پھل فروٹ, حلال گوشت اور چوزے, فیملی ماحول میں ایک ہی چھت تلے ہر شے ملے. بچیے ادھر ادھر کی خواری سے, شاپنگ کیجیے ساری بخاری سے. بخاری سپر سٹور نیکسٹ ٹو دلہن بوٹیک, وائٹ ابی روڈ, بریڈفورڈ BD8 8JL. بخاری, پسند آپ کی اور ہماری بخاری.
9: दूल्हे का सेहरा सुहाना लगता है।
10: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
6: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रैडफोर्ड, BD88DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड रोड, ब्रैडफोर्ड 3।
10: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
6: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
10: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो, और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
11: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
12: क्या आपकी आवाज़ खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रैडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए।
13: Bradford Asian Radio. Call the studio now, 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier.
0: वाओ, इट्स अमेजिंग, ब्यूटीफुल वॉइस, बहुत ही खूब भी है हमारे भाई। जो चीज़ अच्छी लगे उसकी खुल के तारीफ होनी चाहिए और जिसमें मेहनत लगी हो तो एकदम से ब्यूटीफुल वॉइस और बहुत अट्रैक्टिव, कैची, जिसे कहते हैं ना, वॉइस है। और आई मीन, देखें मेरी सेंस मेरा मतलब ये है कि इस चैनल की तरफ, रेडियो की तरफ बुलाने के लिए बहुत अट्रैक्टिव और बहुत ही एक मुनफरिद यूनिक किस्म की वॉइस, विच इज़ वेरी गुड। मैं इन शॉर्ट, लॉन्ग स्टोरी शॉर्ट, के बहुत ब्यूटीफुल और मुझे बहुत ही अच्छा लगा इस हवाले से कि भी मैं खुद भी यहाँ पे ब्रैडफोर्ड एशियन रेडियो 1430 AM पर बैठी हुई हूँ तो बड़ा अच्छा लगता है कि जब माशाल्लाह हमारी रेपिटेशन इतनी गुड हो और माशाल्लाह एक दुनिया सुन रही है। वाओ, इट्स अमेजिंग जी।

سامعین اکرام، پریفریشن ریڈیو 1430 AM پر عائشہ اختر کے سنگ خوبصورت سی آپ ایک کیا کہہ دوں کہ رنگوں سے بھرپور اور کیا کہتے ہیں رنگوں کی آمیزش ہوتی ہے، جو کہ ہم مختلف قسم کے خوبصورت سانگز جو ہیں وہ آپ کو پیش کر کے اس آمیزش کو پیش کر رہے ہیں. ہوپفلی آپ اس سے انجوائے کر رہے ہیں، انجوائے محظوظ ہو رہے ہیں، آپ لطف اندوز ہو رہے ہیں، جو کہ ہمارے پروگرام کا مقصد ہوتا ہے. جی پریفریشن ریڈیو .co.uk ہماری ویب سائٹ ہے جی، اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر ہے جی 01274306677. کالز میں نے تھوڑا لیٹ ہی وہ سیٹ جو ہے وہ آن کیا، لیکن کالز جی کھول دی گئی ہیں آپ کے لیے. آپ بھی ہمیں جوائن کریں اور ہمارے پروگرام میں پارٹیسپیٹ کریں. اور اس وقت جو صبح 9 میں ہم نے ٹاپک جسے کہتے ہیں کہ خود احتسابی، خود سے اپنی پرکھ، خود احتسابی اسے کہہ سکتے ہیں، ڈفرینٹ ورڈز اس کے لیے یوز کر سکتے ہیں. ہم کتنے پانی میں ہیں یہ بھی ہو سکتا ہے، اور بہت دلکش سا ٹاپک اور دلوں میں گھر کر جانے والا ٹاپک، آنیسٹلی اسپیکنگ کے ایک ایسا افیکٹو ٹاپک کے جس سے ہم دوسروں کو جو مردے الزام ٹھہراتے ہیں، ہم خود کتنے پانی میں ہیں. کیا خیال ہے؟ میں اپنے سمیت کہہ رہی ہوں، ہم سب اس میں شامل ہیں. اور جب ہم سب شامل ہو کے ایک اچھی بنیاد رکھنے کی گھر سے شروع کرتے ہیں، آنیسٹلی گھر سے بہت کچھ برداشت جب سیکھ لیتے ہیں نا. ہمارے قرآن کا پیغام تو وہ پھر اسلامی، آپ کہتے ہیں کہ جب پروگرام ہوتا ہے اس میں ضرور انشاءاللہ اس بات کا ذکر ہوگا ڈیٹیل کے ساتھ، ڈیٹیل سے ہوگا انشاءاللہ تعالی. اور وہی تو ظاہری بات ہے کہ امپیکٹ ہے، وہی انفلوئنس جو ہے تو وہی سے انفلوئنس جو ہے وہیں سے نکل رہا ہے نا، تو وہ لے کے ہم چل رہے ہیں. قرآن سے سارا انفلوئنس جو ہوتا ہے نا، ہماری رہنمائی تو گائیڈنس تو وہی ہے نا، کہ ہم دیکھیں. اور برداشت کیا ہے یہ سبجیکٹ برداشت کرنے کا، انبیئربل سچویشن، بیئربل سچویشن کتنی ہے بھائی ہم میں برداشت، ہم سب نے، میں دوسروں کو نہیں، وہ بھائی اس میں تو برداشت نہیں. کیسے ہم آسانی سے کہہ دیتے ہے کہ نہیں ہے ایسا، آپ مجھے کال کر کے بتا سکتے ہیں. آپ شامل ہوں، بتائیں ٹاپک کیسا ہے، آپ کو اچھا لگ رہا ہے، آپ جہاں کہیں بھی سماعت فرما رہے ہیں ہمارا پروگرام، اور ضرور اس میں شرکت کر کے بتائیں کہ کتنی برداشت ہے ہم نے. ویسے اگر بھائی دیکھیں، یہ تو اپنے آپ کو اوپن کرنے والی بات ہو گئی کہ میں اگر شروع ہو جاؤں تو بہت جگہوں پہ میں نے ایسے دیکھا کہ دوسرے میرے، چلیں بات اس سینس میں کر رہی ہوں تاکہ بہت سو کا بھلا ہو جائے، ٹھیک ہے نا، میں خود سے ہی اپنے آپ سے شروع کرتی ہوں. کئی دفعہ ایسے ہوا میرے ساتھ کہ دوسرے میرے بارے میں بہت اچھا گمان رکھ رہے تھے، اور کچھ تھوڑا سا مجھے وہاں پہ برداشت دکھانی تھی، لیکن میں نے نہیں دکھائی، میں نے نہیں دکھائی. اور جو میں نے ریگریٹ کیا اپنے آپ کو اس کے بعد، اس کی تلافی گولڈن ورڈز کے ساتھ بھی ہم کر دیں تو وہ ہو نہیں سکتی ہے. بسا اوقات ایسی سچویشن، میں دیکھے، ایک تو میرے یہ کالج کا، چلے اب بات دیکھیں اس لحاظ سے کہ ہم سب ہی اسی میں شامل ہیں، چلے میں ایک انوسنٹ پرسن یہاں پہ بیٹھی، ہوسٹ آپ کی، پریزنٹر آپ کی، چلے میں سچائی، مجھے ویسے بھی اچھا لگتا ہے سچ بولنا، اللہ ایسے ہی رکھے. ویسے بہت حد تک دیکھیں، اب مزید کیا بات کروں کہ چلے میری، میں انوسینٹ ہوں جی، میں اب کہہ رہی ہوں. اچھا کالج کا یہ واقعہ ہے کہ وہ ہم لوگ، آپ کو پتا ہے ہمارے وہاں پہ جو ہے وینز وغیرہ یا رکشہ جی وہاں کا بڑا مشہور ہے جی.
फैसलाबाद लाहौर का, तो लाहौर तो वो टैक्सीज ही होती हैं। तो खैर अब वो जो मेरे साथ लड़की को बड़ा मुझ पे मान था, ये तो बहुत अच्छी है। अब जगह बुक हो गई, लेकिन मैंने कहा नहीं जी, मैंने तो अच्छा वो उन्होंने आपस में कमिटमेंट की कि नहीं, जो सारी जगह फिल हो चुकी थी कि वो आएगी, वो रौला डालेगी, वो कहेगी तो हाँ, वो कहेगी मैंने उस सीट पे नहीं जाना। वो लड़की की दूसरी को कह रही चले कोई बात नहीं, मैं उसकी सीट पे बैठ जाती हूँ, जो कि मैंने हमेशा बड़ी कम्फी और बड़ी सेफ किस्म की। और खैर ये बड़ी बड़ी बातें हो जाएगी उसको जो भाई रहने दे तो बेहतर है, कि आपको पता ही है हमारे कंट्री का माहौल जो है बहुत अच्छा है भाई। हम वो इतनी एक मीडिया पे बैठ के बात कर रहे हैं, लेकिन क्या है कि ना ही पूछे तो बेहतर है। तो वो बस आयशा जी तो हमेशा से अल्लाह का बड़ा शुक्र है भाई, मैं बड़ी बड़ी नहीं मार रही हूँ, मैं वाकई सच बोल रही हूँ। बड़ी मैंने एक सेफ सी महफूज सी जगह ढूंढ के बैठ जाती होती थी। तो वो अब थोड़ी सी मैं लेट हो गई, तो वो उसने लड़की ने की ना, तो मैं आई बाहर, तो मैंने कहा कि नहीं भाई, मैंने तो अपनी जगह पे बैठना है। वो सारी देख रही है, बोल कुछ नहीं रही है। अब उन्होंने आपस में प्लान ये किया था कि भाई देखना ये जो आयशा ना, ये बहुत अच्छी है, देखना ये कुछ नहीं कहेगी जी, तुम्हारी जगह पे जरूर बैठ जाएगी। मे भी कि उसको कोई ट्रबल हुई थी उस जगह के ऊपर, लेकिन आज मैं भी तो हम भी बड़े दानिशमंद जी कि मैं क्यों कुर्बानी का बकरा बनू। नहीं भाई ये हो ही नहीं सकता। एक लिहाज से मैं भी बिल्कुल ठीक थी कि सबने अपनी अपनी जगह जो थी वो ऑलरेडी बुक्ड होती थी। तो खैर मैं तो कहूंगी हो ही नहीं सकता, लेकिन वो बेचारी बड़ी मासूमियत से मेरी तरफ देख रही है कि आज तुम मेरी जगह पे बैठ जाओ। नहीं, मैंने जिद की। वो खैर क्या हुआ, बेचारी को चारों ना चार जिसे कहते उठना ही पड़ा। और ये तो अजराहे तज़किरा बातें हो रही है ना, तो मुझे देखे कब की याद आ गई बात, को जो कि मेरे प्रोग्राम को खास हिस्सा तो नहीं थी। खैर तो वो फिर सोच रही हूँ कि अपनी जात के हवाले से कि समटाइम्स ऐसे हो जाता है। तो फिर मैंने जगह तो ले ली अपनी, और खैर बड़ी महफूज तरीन जगह भी जिसे कहते हैं, वो बेचारी अपनी जगह पे चली गई। तो बेचारी इसलिए हाथ से कह रही हूँ, तो क्योंकि जब फिर हम उतरे ना, तो मेरे साथ वाली जो लड़की थी ना, कहती है यार तुमने आज क्या किया। मैंने कहा क्या हुआ, कहती वो इतने मान से कह रही थी कि वो देखना बैठ जाएगी तुम्हारी जगह पे, वो हेजिटेशन नहीं करेगी, और तुमने अपनी जगह लेके ही छोड़ी। मैंने कहा अच्छा, तो ये बात ही पहले क्यों नहीं बताया। कहती वो इतना तुम्हारी अच्छाइयों का चर्चा कर रही थी कि वो तो है ही बहुत अच्छी, हो ही नहीं सकता कि वो मैं उसे कहूं और वो मेरी जगह। ओहो, मैंने कहा तुमने पहले क्यों नहीं बताया। कहती यही तो देख रहा था कि तुम किस हद तक, वो हमने तो बड़ा सुना था तुम बहुत अच्छी, किस हद तक अच्छी हो। मैंने कहा भैया अब मैं इतनी भी अच्छी नहीं हूं भाई, देखे ना ये सेक्रीफाइस कि हम अपने लिए कितनी दूसरों के लिए सेक्रीफाइस कर सकते हैं। ये जो होता है ना, ये तो मैंने एक वैसे सिंपल सी एक मिसाल दी है जिंदगी में, बड़े बड़े आप सबको याद आ गए होंगे वाकयात, आप सबके साथ हमारे साथ होते हैं। हम जिद कर बैठते हैं, लेकिन बाद में कहते हो नहीं भाई क्या हो जाता, थोड़ी सी सेक्रीफाइस कर जाते, हम कुर्बानी दे देते, इसके सिला बहुत अच्छा मिलना था अल्लाह के यहाँ से भी, और मजीद हमारी रेपिटेशन गुड हो जाती। क्या ख्याल है, मैंने क्या कहा, अच्छा कहा। ज़रूर हमारे साथ शेयर किया करें, फीडबैक दिया करें प्रोग्राम को। और ऑनेस्टली मैं फिर एक दो दफा लाइफ में बहुत कोशिश की अपने आप को, और यही कोशिशें हैं हम सब की कोशिशें हैं, कि अगर मैं कहती हूँ मेरे प्रोग्राम की निस्बत से, अगर अल्हम्दुलिल्लाह के, क्योंकि अगर हम तालीमी इदारों में हमें यही दर्स दिया जाता है, हमारी अक्सर टीचर्स कहती होती थी कि नहीं भाई चले छोड़े ये आप सिलेबस जो है ये पढ़ते ही हैं, लेकिन आज कुछ ऐसी बातें, हम भी बड़ी इंटरेस्टेड होती थी कि नहीं आज भी कुछ बहाना भी होता था कि छोड़े सिलेबस और चले आए, लेकिन वाकई बहाना कोई नहीं होता था, बड़ी अच्छी अच्छी पोजिशन भी अलहमद
الحمدللہ اللہ کا بڑا کرم. لیکن یہ ہوتا تھا کہ یہ جو اخلاقیات آج کل اس کو نام دیتے ہیں کہ جی ہو جاتی ہے, تو پھر یہ بھی جب ہم کرتے ڈسکس اور اس میں اپنی جو پھر وہ ٹیچرز تو اکثر کہتی تھی کہ بھئی ڈگریز جو ہے نا ہم نے اپنے ماتھوں پہ سجا کے نہیں پھرنا کہ میں یہ ڈگری ہولڈر ہوں. ہماری کنورسیشن سے, ہمارے کیریکٹر سے, ہماری اخلاقیات سے, ہمارے ڈیلی روٹین میٹر سے پتہ چلتا ہے جو کہ, اور یہ جو جب جو ہمیں اللہ تعالیٰ نے ہمارا ماحول دیا ہوتا ہے, ہمیں جو کچھ بھی اس سب میں, بلکہ آپ سب بہت اچھا سب کیریکٹر ادا کرتے ہیں, میں دیکھتی ہوں سب الحمدللہ لگے ہوئے ہیں, لیکن ان میں ہم نے یہ کچھ چیزیں جو ہیں لگی ہوئی ہماری ذات کے ساتھ, اس کو مزید کیسے ہم نکھار سکتے ہیں. جی گفتگو ہماری جاری و ساری رہے گی, پھر زیادہ سکیل باتیں بھی ہضم نہیں ہوتی ہیں. آئیے ایک دلکش سا سانگ جو ہے میں آپ کو سناتی ہوں, اور یہ آپ کے لیے میں نظر کرتی ہوں, بہت ہی دلکش سانگ, آئیے سنتے ہیں.